इन वेद अमृत पावो। ये तरीका है कि तेरे अंदरों अमृत का संचार होवे। दूसरी गल, जप साहब असी संपूर्ण करने हैं। जप जी साहब ओदी अखीर वाली पौड़ी कभी पढ़ियो, हकीकत विच साडे अंदर दी शख्सियत नूं, अंदर दे गुणा नूं अभारन वास्ते दाते ने अमृत दी दात दित्ती। जे घिओ दुध विचों प्रगट करना है, ओनू बाहरों जाग लाण दी लोड़ है। गुरु के सिखो लक्कड़ विच अग है, पर अग नूं प्रगट करन लई वी बाहरों अग चाहीदी है। ते जे गुरमुखा तेरे अंदर नाम दे भंडारे ने, इनी कमाई तेरी कोई नहीं, तो अंदरों अमृत प्रगट कर लै, गुर प्रसाद लै। जदों गुरु कृपा करे ते अंदरों भी अमृत प्रगट होवेगा। साहब ने शब्द वरते ने, असी एक तुक पढ़ने हैं। दातार ने बहुत कमाल दा उत्ते बचन कहे, एक तुक विच उत्तर दे दिता। कहन लगे कि नानक अमृत एक है, दूजा अमृत ना है। आपां पढ़ने जिन वडियाई तेरे नाम की, ते रते मन माहे। नानक अमृत एक है, दूजा अमृत नाहे, नानक अमृत मनै माहे। हुण अगली तो के पाईए गुर प्रसाद, है तेरे अंदर, पर जरा अंदर वाला उन्हें भी प्रगट गुरु की कृपा नाल होना है। गुर प्रसाद तो बिना नहीं। दुध विचो मक्खन निकलता है रिड़कन दे नाल, अग लक्कड़ विचो निकलती है बाहरों अग लाण दे नाल। और गुरु के सिखा, धरती तो सारी ते पानी है, पर चेते रखी प्रगट उत्थे हुंदा जिथे किसे ने मुशक्कत कीती होवेगी। पिछले दिन एक बेनती कीती सी, बड़ा फर्क है आत्म रस दा, क्योंकि खालसा आत्म रस नूं मानण वाला नहीं, मानण वाला है। ये केवल सुकी ऊपर वाली केवल खेड नहीं। देखो असी हुण क्यों साडे अंदर भरम है, क्योंकि नाम अभ्यास नहीं, बाणी दा सिमरन नहीं, केवल दो चार गल्लां सुनिया पढ़िया उसे नूं लै के तुर पन्ने नहीं। गुरमुखो खालसा तो है ही जिन्हें आत्म रस नख्या हो। साहब ने शब्द भी वरते सन, आत्म रस जे जानकी सो है खालस देव। जिन्हें आत्म रस माणिया है वह खालसा है, ते जिन्हें आत्म रस माणिया है ना, वो कोल बैठ के भी अंदर सुकून मिलता है। जेडी मैं बेनती कर लगा कि पानी सारी धरती ते वे, पर जिथे खूह ते पानी प्रगट हो जाए ना, लोगों के हथ उथी अड्डे जाते ने। जिथे धरती पाड़ के नलके विचों पानी प्रगट होवे, हाथ उथी जाके अड्डे जाते ने, बुक ओक उथी बनती है। तो सजना जिस खालसे दे अंदर अमृत प्रगट हो जाए, सच जानी बदो बदी बंदे दा अंदर ओदे सामने चुक जाता है। जिहड़ी मैं बेनती कर रहा कि इस खंडे बाटे दा अमृत दा भाव एवे कि साडे अंदरों अमृत दा संचार हो सके, वह तां होवेगा कि नानक अमृत मनै माहे। पाईए गुर प्रसाद, जे गुरु की कृपा हो जाए तो गुरु जी की पारस कला विच वरत दी। सतगुरु ने जिहड़ा अमृत दिता, फिर इहदी अलौकिक शक्ति किन्नी कु होवे। आरंभ तो मैं कीती सी अमृत दा अखरी अर्थ ऐ मृत, जिहड़ा मौत तो बचा दे। बड़े लोगों ने मौत तो बचन लई अमृत लभिया, पर मेरे सतगुरु ने कहा मौत तो फिर भी आनी है। जिदन सिख नूं अमृत दिता, पहली गल कही मैं तेन मरण की जा सिखानी चाहना, जिस मौत तो लोग तरीदे ने, तेन मरण की जांच आ जाए तो सदा लई अमर हो जाएगा। यही कारण कि पंजां दे शीस मंगे, ते देखो जदों कल भी भाई साहब होर ने मीर मनू का जिक्र किया, मैं कहना उन्होंने लोगों पढ़ के देखो जिन्हों लोगों ने अमृतधारिया के दे जलवे देखे। गल करनी बड़ी सौखी है, अज टिचरा करते ने साडे लोग इस बाणे नूं। इहदा कारण इह क्योंकि कमाई आपां वी नहीं करदे, ओनी कमाई होवे किसे दी जरूरत की है कोई अख चोक के देख जाए। नादर ने यही गल जकरीए नूं पुछी सी, आप नूं पता है भाई साहब इतिहास के खोजी ने। नादर एक आजड़ी सी, आजड़िया का पुत्र भेडा चारण वाला सी। जिस दिन इन्हें दिल्ली फतेह की, गल इन्हें भी कृपान की कीती, ते जिस दिन कलगी वाले ने अमृत दिता, गल उन्हें भी खंडे की की। बस किन्ना फर्क है अमृत विच ते एक आम बंदे केवल हंकारी विच। नादर दिल्ली नूं जितया ते मुहम्मद शाह रंगीला हारे। नादर दा पुत्र नासर, ओदा रिश्ता, ओदा विआह, ओदा निकाह मुहम्मद शाह रंगीले की लड़की नाल कीता गया। कहिंदे ने जदों नासर महलां विच गया, नादर दा पुत्र नासर महल विच गया, ते उत्थे बैठियां कुड़ियां ने, उत्थे बैठियां उस मुहम्मद शाह रंगीले की बच्ची दियां सखियां ने, इन्हें पुछ लिया सी आ तां गया है।
میرا کرسی نامہ کی، کیونکہ انہوں پتا سی میرا باپ آ جڑی کرسی نامہ کی دسنا سی چپ کر گیا۔ انہیں پھر پوچھا ناصر تیرا کرسی نامہ کی ہے، تے او چپ کر گیا تے واپس آ گیا مایوس ہو کے۔ تے نادر نے پوچھا کہندا بیٹا کہ اے پسر تو اتنا مایوس کیوں میں؟ کہن لگا ابا جان محل وچ گیا، انہاں نے میرا تو میرا کرسی نامہ پوچھے۔ تے کہندے نے نادر کہندا تو اتر کی دتا اس گل وال تھوڑا جا توجہ دیو، جیڑی دات میرا کلگی والا دے کے گیا ہے۔ کہن لگے بیٹا تو کی اتر دتا ہے؟ کہن لگا میں اتر کی دیندا، میں چپ کر کے آ گیا، مینوں پتا ہے میرا باپ آجڑی سی، آجڑیاں دا پتر ہے۔ کہندے نادر نے اسی وقت اپنی میان وچوں اپنی شمشیر نو کڈیا تے کہندا واپس جا میرا کرسی نامہ دس کے آئی۔ اوتھے فارسی دے شبد نے کہ منم ناصر، اے جا کے شبدوں نے کہے کہندا تیرے تو پرسیا بھی تیرا کرسی نامہ کی ہے، تے بیٹا کرسی نامہ جا کے دسی منم ناصر، اے دا ارتھ ہے میں ناصر ہاں، پسرے نادر، میں نادر دا پتر ہاں، پسر دا ارتھ ہے پتر، منم ناصر پسرے نادر، نادر پسرے وا شمشیر، تے جا کے کہ نادر آجڑی دا پتر نہیں، آ نادر جیڑا او اپنی تلوار دے جوڑ نال ودیا ہے، تے نادر دا کرسی نامہ کیول تلوار ہے۔ دھیان دیو اس ہنکاری بندے نے اے شبد کہہ دتے کہ جا کے کرسی نامہ دس کہ تو ناصر ہیں، میرا باپ نادر ہیں، تے نادر شمشیر وچوں زور وچوں پیدا ہویا ہے۔ میں کہنا جیڑا شمشیر دا مان کردا سی جدو پنجاب دی دھرتی تو سکھاں نے کھولیا کیتا، اونے پوچھیا کہندا زکریے اے کون نے جیڑے میری شمشیر دی میری تلوار دی تاک سامنے اے جھکے نہیں؟ تے میں ایک بینتی کراں، اج میں پڑھیا جدو تے من وچ آیا سنگت وچ بینتی کراں گا، ایک بندہ تلوار دی زور نال اپنی گل مناندا ہے، وہ بندہ ہار کے پوچھدا ہے کہ میری شمشیر سامنے جھکے کیوں نہیں؟ تے اگو زکریا اتر دیندا ہے سچ جانی تیری شمشیر ایک تاری ہے، اے جس کھندے وچوں نکلے نے وہ دو تارا ہے، تیرے کول کیول ایک تاری تلوار ہے، ایک کھندے وچوں نکلے نے۔ اوتھے جڑے شبد کہے گیانی گیان سنگھ ہونا نے پنت پرکاش وچ درج کیتے نے، بھائی صاحب بڑی بیٹھے نے انہاں نوں یاد ہونے نے شبد، انہیں پوچھا بھی سکھ کون نے؟ کہن لگا بھی سکھ گرو نانک انہاں دا مرشد ہویا ہے۔ کہندا انہاں نوں ختم کر دے، کہندا ختم ہو نہیں سکدے، کل نوں میں عرض کرنی ہے تلوار دی تھاں کھنڈا ہی کیوں ورتے، کیونکہ اپاں اگلے دن چلنا ہے۔ حضور نے اوتھے انہوں پوچھدا جدو نادر زکریے نوں کہ کون نے، کہندا سکھ انہاں دا مرشد گرو، کہندا اے ختم کیوں نہیں ہوندے؟ کہندا انہاں دا دسواں پیر انہاں نوں آبے حیات دے گئے پیندے نے۔ کہندا میں اکھاں نال دیکھیا جڑے لوگ ساڈے سامنے خط جوڑدے نے امرت تو پہلاں، تے جدو آبے ہاتھ پیندے نے پیندے نے، ایک جنی ساڈی پوری دی پوری مخیم نوں روک کے کھلو جاندا، اونے کیا کہندا آبے ہاتھ کھولا، انہاں تو امرت کھولا، انہوں شدائی نوں کی پتا بھی آبے ہاتھ کی چیز سی؟ کہندا انہاں تو امرت کھولا ہے۔ وہ کہندا جنی دیر تک سکھ جیوندے رہن گے وہ ایسا آبے حیات دے گیا دن کدی ختم نہیں ہونا۔ کہندا کیوں؟ کہندا جتھے انہاں دے گرو دا ہوے گا پرکاش، پوتھی صاحب گرو گرنتھ صاحب دا چیتے رکھی، پنج ہون گے اکٹھے، اوتھے ایہو جی کلام ایہو جی بانی دس گیا ہے۔ عام پانی لیندے نے تے بانی پڑھدے نے، کہندا جتھے بانی پڑھن اوتھے امرت بنا لیندے نے۔ اونے شبد ورتے سن وہ کہہ کے سمپورنتا کرنی ہے، کہن لگے مرشد ان کا ولی پیو ہے، ان کو آبے حیات دیو ہے۔ اگلی گل سی کہندا ایسی گیو کلام بتائے ہے، جس سے بنائے سدا یہ لے ہیں، سوئے پلائے لوگن کا تائیں، سیارن تے سیار دا ارتھ اتھے گدڑ ہے۔ کہن لگے ایسی گیو کلام بتائے ہے، جس سے سدا بنائے یہ لے ہیں، سوئے پلائے لوگن کا تائیں، سیارن تے سنگلیت بنائی، غضب اثر تش کا ہم دیکھا، بجھ دل ہووت شیر بشیکھا۔ کہندا کان نہ کسموں کی یہ راکھت، شہن شاہ خود ہی کو پاکھت۔ کہندا میرے بارے کی خیال ہے؟ وہ کہندے تیرے بارے، کہندے اور جب جیو سب جنے نے اور سبن سب جیو چوراسی، مانت آپ تاہیں ابناشی۔ تینوں تے چوراسی دا کیڑا کہندے نے، اپنے آپ نو ابناشی کہندے نے۔ وہ گرو کے سکھاں ناصر نے کرسی نامہ دسیا سی، میرا باپ نادر ہے، نادر تلوار دے زور وچوں پیدا ہویا ہے، او تیرا تا کرسی نامہ ہے،
ਮੈਂ ਆਨੰਦਪੁਰ ਦਾ ਵਾਸੀ ਹਾਂ, ਨਾਨਕੇ ਗੁਰੂ ਕੇ ਲਾਹੌਰ ਨੇ, ਮਾਂ ਮੇਰੀ ਸਾਹਿਬ ਕੌਰੇ, ਬਾਪੂ ਮੇਰੇ ਦਾ ਨਾਮ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘੇ, ਦਾਦਾ ਮੇਰਾ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰੇ, ਕਿ ਇਸ ਕੁਰਸੀ ਨਾਮੇ ਕਹਿਣ ਤੋਂ ਤੂੰ ਕਿਉਂ ਪਿੱਛੇ ਡਰਨਾ ਪਏ? ਕਿ ਤੈਨੂੰ ਇਹ ਕੁਰਸੀ ਨਾਮਾ ਚੰਗਾ ਨਹੀਂ ਲੱਗਦਾ? ਤਨ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਕਰੇ ਸਮਾਂ ਸਮਾਪਤ ਹੈ, ਅੱਗੇ ਲੜੀ ਆਪਾਂ ਕੱਲ ਨੂੰ ਤੋਰਾਂਗੇ। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ।